0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन, रेडियो अमन, रेडियो अमन, जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा, खुश रहने का जज्बा।
2: रेडियो अमन नेटवर्क,
3: पैगाम अमन है,
4: प्यार की एक दुनिया लेकर,
5: मोहब्बत समेट कर,
6: रेडियो अमन आया आपकी जिंदगी में।
5: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क,
6: रेडियो अमन नेटवर्क।
7: دا وخت تاسو ریډیو امن نت ورک اورئ،
8: اوس د خبرونو وخت شوی دی، راځئ چې خبرونه واورو.
9: بسم الله الرحمن الرحیم، السلام علیکم، دا غواز د ریډیو امن 88.4 نت ورک دی. د دې وخت مهم خبرونو سره زم لیاقت خان. وزیر اللہ خیبر پختونخوا سہیل افریدی پا مشرے کی سالانہ اے ڈی پی اجلاس کے زم او بندوبستی ضلعوں لپارا جری فنڈ اجرا او اخراجات و مرحلہ وار صورتحال و تفصیلی جائزہ حصے شود پودی دوران سی ٹی ڈی لپارا 15.6 روپے جری کڑی شودی دے اجلاس پا دوران وزیر اللہ خیبر پختونخوا ہدایت کردی جری مالی کال آہر پورے دا ٹول جری شوی فنڈ مکمل او مؤثر استعمال یقینی جوڑ گئے شی سہیل افریدی اے آئی پی فنڈ بہتر استعمال باندے زور ور کول اس راہ ہدایت کر دی چی موجودہ 89% استعمال شرد 100% پوری زیادہ کرے شی اجلاس کے روان مالی کال 2023 شپگشتم سلورم سماہی صوبائی کیش فلو فور کاسٹنگ باندے غور کرے شوی دی ترقیاتی منصوبو رفتار جائزہ حصے شوی دا اجلاس پا دوران بریفنگ کی ولی شوی دی چی سی ٹی ڈی لپارا 15.6 روپے او دا منصوبو پورا کولو لپارا 2.9 کروڑ روپے مہکی

0: ट्रेडर्स यूनाइटेड मार्केट गली नंबर 3 बटग्रामना और द कप शॉप पे होल सेल तरला सके। द देना इलावा एबी ट्रेडर्स ना डोसा कोला कोल्ड ड्रिंक और स्वीट सामान हम होल सेल रेट तरला सके। प्रोप्राइटर कारी अब्दुल्ला रबते नंबर दे 0342-098-1857 और बल नंबर दे 0309-5029-246। कप शप पे नुम याद साते डबाइये सुर दे और कारिये स्पिन दे कप शप पे।
1: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम पकम खिंच बस्तासो द हर ना इलाज मरज इलाज डेर पर तसल्ली सरा कवलेशी यानी शुगर ब्लड प्रेशर खूनी और बादी बवासीर अरकुल निसा बे औलादी द नारीनाओ जनानाओ पटे मसले दमला दर्द दमला परक और हड्डू की वह रौड़े दल द जुर्नो रगुना बंदे दल द मेदे मसले फालज ज्याड़े विख्तगोर से दल या पमख बांधे विख्तरा खतल नूर योशमेर मसले द डेटोलो मरजुन इलाज पदरमान होम्योपैथिक सेंटर जेल मोड़ बटाग्राम के डेर पर तसल्ली सरा कवलेशी कचर तास्तासु बाशुमान तास किसम मसलवी लकद उमर सरसम नगर से दल दखपो लासुनो कमजोरतिया दस्तरगु मसले पगुनो द्रने दल पोज के वह के दल या नोर से कमजोर क्या वी नुतासुखल माशुमान दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटाग्राम तारावस्तरे से दरमान होम्योपैथिक सेंटर टोल हफ्ता पके जपे हवर दुआ मशहूर होम्योपैथिक डॉक्टरान मौजूद हुई। दरमान होम्योपैथिक सेंटर ता डॉक्टर निजामुद्दीन जली सलोरमा पिंजमा शपगमा औजारत द सहर अतोना माजीगर सलोर बजोपोरी मौजूद हुई। दगशान द हफ्ते आखिरी द्रिव रजी जुमा हफ्ता और इतवार दपे हवर बल काबिल डॉक्टर डॉक्टर नजमुल हसन से द सहर अतोना माजीगर तरसलोर बजू पूरी मौजूद हुई। दोनों मालूमात दफारा पदे नंबर राबिता कवले शई 0331-47-48-317 0331-47-48-317 पतयार साथी दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम।
2: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدي جمله امراض بلډ پریشر شوګر دما ارکن نسا بواسیر خونی بادی نواسیر انزائیٹی ٹینشن ڈپریشن سٹریس د سرمنی مرزونا د نارینو او زنانو پټ مرزونا د گردے کانے د تریخی کانے یا د نور یو شمیر مسلو سره مخ یې، نو د هر میاشتې لومړۍ تاریخ نه تر شلم تاریخ پورې نیو جرمن هومیوپاتیک سنټر میدان ته ځان را رسولی شي. پته یاد ساته، نیو جرمن هومیوپاتیک میډیکل سنټر نوې نادرا دفتر سره نږدې ګټ مول میدان بټګرام. د رابطې شمیره ده 0311